0: It's 10 o'clock.
1: It's 10 o'clock.
0: Hourly Time Check is brought to you by Radio Aman. Jhan Rang Aman.
2: Your music, your request.
3: This is Radio Station. Radio Aman.
0: You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
4: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू। आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780, व्हाट्सएप नंबर 0342-26-48-435।
0: Welcome to Radio Aman 88.4.
5: زم زما انتخاب دے اشما ملکی پروٹین
6: ز عائشہ یم اور سے بخمنہ دا بڑا روڈ نا اور زما انتخاب دے اشما بیوٹی شاپ
7: میں ہوں اشما خان ڈی آئی خان سے میرا انتخاب ہے اشما فارمولا ہینڈ اینڈ فوٹ وائٹ ملکی
8: ز انی خان یم چار سات دانا اور زما انتخاب دے اشما اینٹی ڈینڈرف شیمپو
9: I'm Anmol, Zama Intikhab De Ishma Beauty Cream.
10: Me Aisha from Chamkali and Zama Intikhab De Ishma Milky Protein Shampoo.
11: I'm Faiza De Lakina and Zama Intikhab De Ishma Face Wash.
12: I'm Ghazala Varsakrona, Zama Intikhab De Ishma Multani Mitki.
13: I'm Ishma Larab, Mera Intikhab De Ishma Formula Cream.
14: I'm Zim Dabanuna Nilam, Zama Intikhab De Ishma Serum.
15: I'm Zim Siam Dabanuna, Zama Intikhab De Ishma Soap.
16: زیم یاسمینہ دبلہ بیرنا اور زما انتخاب دے اشما اینٹی ڈینڈرف شیمپو
17: زیم رحمانیہ دشف قدرنا زما انتخاب دے اشما بلیک شائن شیمپو
18: زیم سیما خان زما انتخاب دے اشما ملکی پروٹین شیمپو
19: زیم سمرین دلکی ماراتنا زما انتخاب دے اشما کول کریم
20: زیم شفق سحر دلکی مرمتنا زما انتخاب دی اشما فارمولا بیوٹی کریم
21: زیم صوفیا زما انتخاب دی اشما فارمولا بیوٹی کریم
22: ز اشما وفایا دی بننا دی زما انتخاب دی اشما کریک کریم
23: زیم سنم گل دلکی مرمتنا زما انتخاب دی اشما اگنی ڈراپ
24: زیم اجالا فرام بیوٹی فول کرک زما انتخاب دی اشما ڈی نائٹ کریم
25: فاہم زما انتخاب دے اشما کرک کریم
26: زیمانا تی بشو زما انتخاب دے اشما فارمولا بیوٹی کریم
27: زیمانی دا لطنبر نامو انتخاب دے اشما ہربلائت
28: زہانی تنہائم دا جمرو دا زما انتخاب دے اشما انٹی ڈینڈرف شیمپو
29: مقدسیم دا کرکنا زما انتخاب دے اشما ہربلائت
30: نازنیم دا ہنگونا زما انتخاب دے اشما فارمولا بیوٹی کریم
31: زیم سادیا د فقیر کلینا او زما انتخاب د اشما فارمولا کریم
32: زیم نیلوفر او زما پہچان دے اشما کاسمیٹکس پاکستان

0: चाचा पीर पीर तो एंड वहां से मैं ईद मुबारक खैर मुबारक से मुझे भाई सानिया कैसी है रो तो नहीं रहे ना ना ना ना इन्हें जाड़ा हुआ इन्हें जाड़ा हुआ इन्हें जाड़ी खा मुझे भाई जाना नयाब अस्सलाम वालेकुम रस्ते में शी भाई जाना जो विषय हम ठीक तो सानिया ची शो चश्मा जाड़ी जली हुई नहीं विषय ना ना ना पता कड़ा था मैं ना समझ विदाल तक जगह में देखे ना सब वो सी शो मोदल तक के भाई हमें वाव ऐसी डेर खा मुझे भाई जाना सानिया रो गड़ा के ना सी रो वशी खा खाने वकार मरने ना सी मुझे भाई जाना कसम दी तो कसम दी तो ये जोड़े में ये जोड़े में कड़ी दी बजना ठीला रही मैं वेरने से खेन वाका से और नया आप चुके मुझे को ना दो को ना से नया आप ठीला रहा तो बस अगेन से वहाँ खोरते वर कैसे शे वाला पैसे वर पैसे वर कैसे तर तो बैग घंटी शा अस्सलाम वालेकुम नज़वान भाई सेंगे हम अभी सब से आ गए और प्रोग्राम सुन रहे हैं से हमारे साहब हमारे सब की छुट्टी है
1: جی
0: مننا خوشحال شے کہ درمن شے
1: پیسے ادا تے کر دو گے تے ما دے بس رو رہ سو دے نو تے دا دے غلط کار کڑیا دا
0: کنا اب باہر خل چگم دے کنا گورا کلا کلا مصرفیات اس چگے نا دتا سو مینے نخ مجا زری شو اور باہر خل دی تو مینے دو باہر کلا کلا داسی مسئلے شے کنا شے اگا بیا کی کہ انسان واس نہیں وی کنا
1: اچھا لا دے قدر مان کا لا دی عزت مان کا بس تم دے اور پروگرام اور وی دے
0: جوڑا میں خدا خبر مشمان میں مشمان چکم دے کہنا خوش نہ کیسے
1: خدا فضل وکړه کادو خار سره ناس واخت ورور سره ناس اونۍ لکه دا څه فوټپات ته وي ته ما ویله فاکار دی وکړه کنه مر کړه یو
0: نه نه نه که خیال کوه چې سلیم کړه خیال کا پتا مند خو ته کنه تا پته هم نه لګي سړک کې بیا
1: بالکل لگا دے خبر در رضوان بھائی بھی کوما دا ایدر روان دا خلق زور شور دا بس رور دی زما جنا ور دی اورورا عوام دا خریداری دا اورورا
0: سلیم کڑ خیل سے اختر کے بتو پس زیو خبر کوں کنا تب بے پخاندا مند مرشخه کہ خبر دی واوری دا بیا
1: چلو خدا دے خیر کی تو خبر کو از بدی تو نہ رے چلے مرے تو
0: بولنا نہ اختر کے بتو پس زیو خبر کوں کنا کہ تا خبر سی تو نہ زمانہ مڑا داد سی کڑی دی زم یار حقیقت او دا سی
1: خبر مرے پتہ کوں
0: نہ نہ نہ تیر زلی رضا سے بخیر سر اسکندر خوش کنا او کنا خپی مند لگے دلی او سی او د زلی نمبر دتا دی گوری شاہ خوشحال
1: شی
0: قدر ون شی مننه شی

0: रेडियो अमन नेटवर्क न्यूज एंड इंफॉर्मेशन स्टेशन।
1: यू आर लिस्निंग रेडियो अमन नेटवर्क।
2: वी गॉट मोर हिट्स फॉर यू, सो स्टे ट्यून्ड।
1: 88.4 FM।
3: आपका अपना रेडियो, रेडियो में 88.4 नेटवर्क।
4: अब आपको मायारी इलाज के लिए कहीं भी दूर जाने की जरूरत नहीं, क्योंकि अब आपके शहर टांक में हर बीमारी का इलाज मौजूद है। मसलन पट्ठों का दर्द, जोड़ों का दर्द, बवासीर, खूनी वबादी, नवासीर, गुर्दे की पथरी, पित्ते की पथरी और इसके अलावा जनाना व मर्दाना पोशीदा अमराज का इलाज तसल्ली के साथ किया जाता है। तशरीफ लाएं सेहत होम्यो मेडिकल हॉस्पिटल, नूर मार्केट, पुराना डाकखाना गली, तंग बाजार, टांक। फोन नंबर 0331-66-32-231। शुक्रिया।
5: जमजम हेयर शैम्पू एंड जमजम हेयर ऑयल। जमजम हेयर ऑयल د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک چمک آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزیږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو دپاره دی، کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي. نو بالکل جی، هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چه هایست مو یو فدوشی. نو د ملاویدو پتا یاد ساتی، فرانتیر فرنیچر، چارفائی، نایلون مارٹ، مدی مقابل گلی گلاوی فم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745.
6: دا سکه رورا
5: گن غرزو ما کنا
6: نو لاری تی خمو غرزو کنا
5: یرورا دا طول خلکی چی لاری تی غرزی
6: نو گورا رورا لارو تا خسو گن نو غرزی کنا دا خپل کور او دا لارو کسو دا سپایه دیر زیاد خیال ساتی زکا چی سپایی نصف ایمان دی.
7: دا پیغام تاسو دا ولسی خیر خیگڑی لپارا دا ریڈوی امن لخوا واوری دو.
8: चाहतों के रंग अमन के संग, अमन रेडियो 88.4 नेटवर्क।
5: बीमारी हक दे अविलाजी सुनत अमल ले, अविलाजी सुनत अमल ले।
9: اوس کچیرے تاسو تا داسے امراض بھی چتاسو ورنا ڈیر پریشان ایو او ڈیر گرزی دلی کڑی دلی ہو، ڈیر گرزی دلی کڑی دلی ہو،
5: نو بالکل مایوسکے گئی ماں، مایوسکے گئی ماں۔ الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الهدى صاحبنا پل علاج ترلاسه کولای شي.
9: او د نورو معلوماتو د پاره په دغه نمبر کال کولای شي
5: 0319-55-23-404.
10: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें اور اپنے بالوں کو دیں بہترین کیئر، آج ہی استعمال کریں ڈاکٹر زین ہیئر آئل اور شیمپو، کیونکہ خوبصورت بال آپ کی پہچان ہیں۔ تو پتہ یاد رکھیے، حمزہ جنرل سٹور، نیو بدوسی ہوٹل، ٹانگ سٹی۔ موبائل نمبر 0344-93-63-780، واٹس ایپ نمبر 0342-26-48-435۔
6: یا اللہ خیر دا چی بیا دس ڈزی دی اللہ زرمینی لوری منڈا کاؤ گورا چی سے چل لے
11: یارا بابا یو خو پتا باندے ہر وقت لگی دلی ہوئی دا تی جمال خان بچے ہو شو کنا
6: نو بیا دا بچی پا پیدا کی دو بانے سوک ڈزی کئی اسی نا چی خپلا خوشحالی دا چا پا غم کی بدل کی دا بچی پا پیدا کی دو باندے ڈزی نا بلکہ دا اللہ تعالی شکر ادا کول پکار دی
7: دا پیغام تاسو دا ولسی خیر ہگڑے لپارا دا ریڈیو امن لفا واورے دو

0: You are listening to Radio Amon Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: ये है पीपा दोन कल शादी है और तुम अभी तक तैयार नहीं हो। ओह हदीजे अभी पार्लर का टेप नहीं मिला और फेशियल के बगैर चेहरा बिल्कुल अच्छा नहीं लगा।
3: इतनी सी बात पर परेशान क्यों? ले आओ मैं अभी लगा दूँ इश्मा हरजन फेशियल।
2: बस बस में तुम्हारा चेहरा हो जाएगा चमकदार और ताज़ा।
4: वाकई खदीजा अभी जब 10 मिनट में इतनी फर्क।
2: हाँ जी ये कोई आम फेशियल नहीं, ये है इश्मा का अर्जन फेशियल जो चेहरों को लम्हों में ताजगी और चमक देकर दिलकश बना दे।
5: इश्मा अर्जन फेशियल सिर्फ 10 मिनट में खूबसूरती।
6: वेलकम टू रेडियो अमन 88.4।
7: کلا تخنن پر اختیخ کلی اخکاری
8: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
7: وی اللہ دوم را زر سنگا
8: اسما صفات بیوٹی کریم یو هربل او مایری پروڈکٹ دی چی 5 دن استعمال اولو سرا زما دا مخنا دولی مسلی ختمی شوی
7: واہ بیاو زہم غانم چی زما مخ ستا پشان خیستشی کلا اوز دارا تا ویا چی صفات بیوٹی کریم با منگتا چر تا ملوی گی
8: صفات بیوٹی کریم بستاسو تا ہر کسمیٹکس ان جنرل سٹور کی پا اسانے سرا ملوی گی

पलहल नवाया दसे पलहल नवाया दसे मावाया च संगे पलहल नवाया दसे मावाया च संगे अज़खोले वने ये माँ जमा खबरे माँ कहवा ओवल दे अतला पलाशनात भी ओफावल ओवल दे अतला पलाशनात भी ओफावल सल जल में पोइकड़े चिरख्तियां खबरे माँ कहवा ओख पलहल नवाया दसे मावाया च संगे जी अस्सलाम वालेकुम अस्सलाम वालेकुम انجینئر مسعود دروڈی ہمن 88.4 کرکنا یوزل بیس خزمار شاہ حاضر پروگرام ریشما کس بڑے سر امید ہے سمرا دے مستمعین سمرا دے میڈ لسنر او بالکل فٹ واڈی ودان نیم گڑی جن نو خاندینا مزے گلی جی بالکل چرتا چرتا دے میڈ آواز رسیدی اول ریڈنگ دے پروگرام شہر کلا سٹڈی ماشی ویلکم نہ ویلکم نہ وی جی بالکل لک سر تو صاف دو دو شہر اش پا دے 9 بجے نو 70 10 بجے ریشما کس بڑے پاکستان شو بھی کر کروڑی اوور سرا ور سرا ٹانک روڈیو بنے سونو 96 ٹل روڈیو سونو 96 ریڈیو جہان ورنو کی

0: वो किसी विसरा विसरा चकम दा एसएमएस चकम रुगली दिया मो हमें सरे शामिल हो सी और देता सो कम एसएमएस या मो प्रोग्राम से शामिल कम सी और हगी सरे सरे सी दा बैकग्राउंड के चकम दे कना ता सो दा टपे चकम दिया संदर चकम दो दा बे हम विसरा और वे सी देसी और यू कॉल वजन टू लो नावल दूध बे उखलु सी दे कना सी अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम मेजबान भाई इलेक्शन से दरो जोड़ा खुशहाल है
0: بالکل شیو جی بربار قربان سو خبر ہے کہ وے کم سے نا
1: شان بیٹن ہے خبر ہے کہ جنوبی وزیرستان
0: زیشان بیٹن ہے صرف جنوبی وزیرستان پخی روغلی
1: خیر دی خوش ہو سی قدر من سی عزت من سی
0: من نہ سی زیشان بھائی سے روڑی دی کنا پروگرام تھا وے ما پروگرام تے سر روڑی دی کنا سر سر شامل ہے کنا سی
1: پتا تو ما
0: مننا خوشحال شی زیشان بھائی کے درمن شی سرو لے برخ مرا سروا گیسا وعلیکم السلام خوشحال شک درمن شی ڈیر تو مننا ذیشان بٹھانے سے برا سر ڈیر مننا ذیشان بھائی خوشحال شک ہاں السلام علیکم نزبان بھائی نیٹ شو کی درد ہر کلے وائم شیر دیچی زکا امنگ دکم یبے مزلتا نرسیدو پہر قدم رلا خلو خلکو خپی وغیر ڈیر شک